नमस्कार, आकाशवाणी गुवाहाटी महाबाहु समाचार सुन्न थर्क अधिकारीबाट। राज्यको बाढी परिस्थिति केही उन्नत भएको छ, अवश्य अहिले पनि 10 वटा जिल्लाका 810 वटा गाउँ बाढीमा डुबेका छन्। बाढीले गर्दा उपरी असमको शिवसागर, सराइदेउ र जोरहाट जिल्लामा सर्वाधिक क्षति भएको छ। यो चोटिको बाढीमा 6,54,000 भन्दा धेरै मानिस क्षतिको सम्मुखीन भएका छन्। बाढीले गर्दा हिजो 4 जना मानिसले प्राण गुमाएका छन्। यसभित्र शिवसागरमा 3 जना र सराइदेउमा 1 जनाको मृत्यु भएको छ। यसलाई लिएर राज्यमा यो चोटी बाढीमा प्राण गुमाउने मानिसको संख्या 65 भएको छ। असम राज्य दुर्योग व्यवस्थापना प्राधिकरणको सूत्रअनुसार हालैको बाढीमा 34,970 हेक्टरभन्दा धेरै कृषिभूमि प्लावित भएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले असमको हालैका प्रलयङ्कारी बाढीमा भएको जनधनको क्षयक्षतिको लागि गहिरो शोक प्रकाश गर्नुभएको छ। सामाजिक माध्यमको एउटा वार्तामा शोक सन्तप्त परिवारवर्गमा समवेदना ज्ञापन गरी श्री मुर्मूले यो दुर्योगमा क्षतिग्रस्त सबैको सुरक्षाको लागि प्रार्थना गर्नुको साथै उद्धार र सहयोग अभियानमा जडित भइरहेका प्रत्येकजना व्यक्तिको कुशल कामना गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्मासँग टेलिफोनद्वारा कुरा गरी बाढीमा भएको क्षयक्षति, उद्धार अभियान र चुनौतीको जानकारी लिनुहुन्छ। कुराकानीको समयमा मुख्यमन्त्रीले प्रभावित परिवारहरूलाई साहाय्य अघि सारेको लागि राज्य सरकारले ग्रहण गरेको व्यवस्थाको विषय श्री मोदीलाई जानकारी गराउनुहुन्छ। प्रधानमन्त्रीले बाढीले गर्दा धनजन गुमाएका मानिसहरूको परिवारवर्गमा गहिरो समवेदना ज्ञापन गर्नुहुन्छ र प्राकृतिक समस्यालाई सर्वाधिक अग्राधिकार दिएको छ भनी आश्वासन दिनुहुन्छ। केन्द्रीय सरकारले साहाय्य, पुनर्वासन र पुननिर्माण प्रक्रियामा जति सक्दो सहयोग गर्नेछ भनी आश्वासन दिनुभएको छ। बाढी प्रभावित अञ्चलहरूमा उद्धार र साहाय्य अभियान जारी छ। दुर्योग सहयोग टोली, जिल्ला प्रशासन, अग्नि र जरुरीकालीन सेवा टोली, एसडिआरएफ प्रहरी तथा स्थानीय जनताहरूले उद्धार अभियानमा सहयोग गरेका छन्। प्रशासनले बाढी पीडित मानिसहरूलाई आवश्यक साहाय्य सामग्रीको साथै पशु खाद्य जोगान व्यवस्था गरेको छ। समाचार सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। सरकारले बाढी प्रभावित अञ्चलहरूमा रोगको प्रादुर्भाव रोध गर्ने काम गरिरहेको छ भनी केन्द्रीय विदेश परिक्रमा राज्य मन्त्री पवित्र मार्केटाले प्रकाश गर्नुभएको छ। क्षतिग्रस्त अञ्चलमा बसी निरीक्षण गरिरहेका मन्त्रीले हिजो भन्नुभयो कि स्वास्थ्य विभागले बाढीको चपेटमा परेको अञ्चलहरूमा रोगको प्रादुर्भाव रोध गर्नको लागि काम गरिरहेको छ। मन्त्रीले भन्नुभयो कि उहाँले बाढी प्रभावित अञ्चलहरूलाई प्रेरण को लागि 10,000 किलोग्राम ब्लिचिङ पाउडर र 7,550 लिटर फेनाइल व्यवस्था गरेको छ। उता केन्द्रीय मन्त्री सर्वानन्द सोनोवाल र बिजेपीका राज्य सभापति दिलीप शैक्यले हिजो शिवसागरको बाढी क्षतिग्रस्त अञ्चलहरू परिदर्शन गरी परिस्थितिको जानकारी लिनुहुन्छ। श्री शैक्यले बाढीको क्षयक्षतिको प्रतिवेदन केन्द्रीय सरकारलाई प्रेरण गरिनेछ भनी जान्न दिनुभएको छ।

मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले अगस्तको भित्रमा बाढी प्रभावितहरूको पुनर्वासनको प्रक्रिया सुरु हुनेछ भनी प्रकाश गर्नुभएको छ। मन्त्रीसभाको बैठकको पछि हिजो साम्बादिकसँग भएको कुराकानीमा मुख्यमन्त्रीले भन्नुभयो कि बाढीले गर्दा भएको क्षयक्षति जानकारी लिनको लागि केन्द्रीय सरकारको आन्त मन्त्रालय पर्यायको एउटा प्रतिनिधि टोली राज्यमा उपस्थित भएको छ। यस उपरान्त जम्मै विभागका मन्त्रीहरूलाई क्षयक्षतिको मूल्याङ्कनको साथै आवश्यक व्यवस्था ग्रहणको दायित्व अर्पण गरेको छ भनी उहाँ उल्लेख गर्नुहुन्छ। प्रह्लाद जोशी देशका परवर्ती शिक्षा मन्त्री हुनेछन्। श्री जोशीलाई वर्तमानको ग्राहक परिक्रमा, खाद्य र सार्वजनिक वितरण तथा नयाँ र नवीकरण योग्य शक्ति मन्त्रीको उपरान्त शिक्षा मन्त्रीको अतिरिक्त दायित्व अर्पण गरिएको छ। उता राष्ट्रपतिले केन्द्रीय मन्त्री परिषदबाट धर्मेन्द्र प्रधानको पदत्याग पत्र ग्रहण गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज दिउँसो 11 बजे आकाशवाणीको मन की बात अनुष्ठानद्वारा देश विदेशका जनताको अघि मनको भाव व्यक्त गर्नुभएको छ। यो भयो अनुष्ठानको 136 भाग। सुन्दै समाचार पुरा भयो।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर, तदनुसार 729 किलो हर्ट्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्ट्जमा। स्टुडियोको घडीअनुसार समय अपराह्नको 3:21:40 भएको छ। यसका साथै कार्यक्रममा म थर्क अधिकारी एकचोटि सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत र न्यानो अभिवादन जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रममा अब प्रस्तुत छ मलाई मनपर्ने गीतको कार्यक्रम। पहिलो सौगात सिकार्नुहोस् कुमार बस्नेतको आवाजलाई।

श्रोताबिन, हामी आकाशवाणी गुवाहाटी महाबाहु शाखाबाट प्रसारित नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। मलाई मनपर्ने गीतको कार्यक्रम सुन्ने क्रममा अब सिकार्नुहोस्।

दुर्गा खरेलले गाएको गीतपछि कार्यक्रमको अन्तमा सिकार्नुहोस् उदित नारायणको आवाजमा यो गीत।

हामीलाई पनि सोधिहेर हामीलाई पनि सोधिहेर के छौ तिमी हाम्रो लागि दर्पण छाया हेरी हेरी

उदित नारायणले गाएको यस गीतका साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यी समाप्त हुन्छ। आकाशवाणी गुवाहाटी महाबाउ समय अपराह्नको 3:45 जुन आँटिसकेको छ। भोलि 3:15 समाचार र रोजगार समाचार पछि नै अरू विविध रोचकको सिरिज लिएर म उपस्थित हुने नै छु। तबसम्मको लागि आजलाई भने थर्क अधिकारीलाई आज्ञा दिनुहोस्। नमस्कार।